0: السلام علیکم سامعین، این ایچ کے ورلڈ جاپان سے پروگرام پیش خدمت ہے، آئیے جاپانی بولیں۔ میں ہوں آپ کا میزبان محمد انور،
1: اور سامعین میں ہوں ہراش پاک۔ اس پروگرام کے ذریعے آپ جاپانی زبان کے دلچسپ اور کارآمد جملے سیکھ رہے ہیں۔ جب آپ جاپان آئیں تو انہیں استعمال کرتے ہوئے اپنے قیام کو دلچسپ بنا سکتے ہیں۔ پروگرام میں آپ جاپان کی ثقافت اور سیاحتی مقامات کے بارے میں بھی جانیں گے۔
0: آج کا 20th سبق کھانے یا پینے میں کوئی چیز نہ ڈالنے کی درخواست سے متعلق ہے۔ پروگرام کے آخری حصے میں ہم ہوکائیدو کی سمندری خوراک کے بارے میں بتائیں گے۔
1: ویتنام سے تعلق رکھنے والی تام اپنی چینی فوٹوگرافر دوست میاں کے ساتھ ہوکائیدو کے شہر سپورو گئی ہے۔ وہ دونوں تازہ سمندری خوراک سے لطف اندوز ہونے کے لیے مچھلی منڈی کے قریب ایک ریستوراں میں داخل ہوئی ہیں۔
0: تو آئیے سبق نمبر 20 کا مکالمہ سنتے ہیں۔
2: おすすめは何ですか。このスペシャル海鮮丼がおすすめだよ。イクラとウニがたっぷり入ってるよ。じゃあそれください。私もわさびは入れないでください。わさびぬきね。そちらは？私はわさびをたくさん入れてください。
1: میاں باورچی سے کہتی ہے
0: おすすめは何ですか。آپ کی سفارش کیا ہے؟ باورچی مینیو پر ایک جگہ انگلی رکھ کر جواب دیتا ہے۔ کونو اسپیشل کائسن دونگا اوسمے دایا۔ میں اسپیشل سی فوڈ باؤل تجویز کروں گا۔ اکرا تو اونی گا تپری ہائٹ تیرے یو۔ اس میں سامن کے انڈے اور سمندری خارپشت کافی شامل ہیں۔ میاں اپنے لیے تجویز کردہ پکوان منتخب کرتی ہے۔ جا سورے کدسائی۔
2: اچھا تو پھر یہ دیجئے۔ تام بھی وہی پکوان پسند کرتی ہے۔ واتاشی مو، مجھے بھی۔ واسابی وا ایرے نائی دے کدسائی۔
0: اور ہاں، واسابی مت ڈالیے۔
1: باورچی دہرا کر تصدیق کرتا ہے، واسابی نکی نے، واسابی کے بغیر، ٹھیک ہے نا؟ پھر وہ میاں سے مخاطب ہوتا ہے۔
2: سوچرا وا،
0: اور آپ کے لیے؟
1: میاں جواب دیتی ہے،
2: واتاشی وا واسابی او تاکسان ایرتے کدسائی۔
0: میرے پیالے میں بہت سی واسابی ڈالیے۔
1: کائسن دونگ کے پیالے میں چاولوں کے اوپر مختلف اقسام کی سمندری خوراک ہوتی ہے،
0: اور واسابی ایک جاپانی چٹنی ہے جو نہ صرف زبان کو تیز لگتی ہے بلکہ ناک میں بھی چبھتی ہے۔ یہ کچی مچھلی کے ساتھ اکثر کھائی جاتی ہے۔ تام کے برخلاف میاں کو شاید واسابی بہت پسند ہے۔
1: تو آئیے آج کا مکالمہ ایک بار پھر سنتے ہیں۔
2: اوسسمے وا نان دیسکا؟ کونو اسپیشل کائسن دونگا اوسسمے دایو۔ ایکرا تو اونی گا تاپری ہائٹتے یو۔
3: جا سورے کدسائی۔私も、あ、わさびは入れないでください。
2: わさび抜きね。そちらは？
3: 私はわさびをたくさん入れてください。
1: 明日の سبق کا کلیدی جملہ ہے わさび مت ڈالیے۔
3: わさびは入れないでください。
1: اگر آپ اسے یاد کر لیں تو اسے استعمال کرتے ہوئے اپنے کھانے یا پینے کی چیز میں کوئی چیز نہ ڈالنے کی درخواست کر سکتے ہیں۔
0: واسابی یعنی تیز جاپانی چٹنی، اور ایرے نائی دے کوداسائی کا مطلب ہے مت ڈالیے۔ آج کا نقطہ، کسی کو اپنے کھانے یا پینے میں کوئی چیز نہ ڈالنے کی درخواست کرنے کے لیے فعل کی نائی شکل کے بعد دے کوداسائی لگائیں گے۔
1: انور صاحب، نائی شکل کی کچھ وضاحت کریں۔
0: نائی شکل فعل کی مختلف شکلوں میں سے ایک ہے جس کا اختتام نائی پر ہوتا ہے۔ یہ نفی کا صیغہ ہے۔ اگر آپ کھانے پینے کی کسی چیز کا آرڈر کرتے وقت اس میں کوئی چیز نہ ڈلوانا چاہیں تو فعل ایریرو یعنی ڈالنا کی نائی شکل ایرے نائی استعمال کریں گے۔ اس کے ساتھ دے کوداسائی لگانے سے یہ بنے گا ایرے نائی دے کوداسائی۔ کسی بھی ناپسندیدہ چیز کے بارے میں منع کرنے کے لیے اس چیز کے نام کے بعد وا، پھر فعل کی نائی شکل، اور اس کے بعد دے کوداسائی لگایا جائے گا۔ یہ کسی کام سے روکنے کی درخواست ہے۔
1: تو سامعین سنیے اور دہرائیے۔ جی سامعین، یقیناً آپ نے جملوں کو عمدگی سے دہرا لیا ہوگا۔
0: اور اب ایک کیفے یا ریستوران میں ہونے والا مکالمہ سنیے۔ گاہک ویٹرس سے اپنے مشروب میں کوئی چیز نہ ڈالنے کا کہتا ہے۔
4: オレンジジュース1つ氷は入れないでください。かしこまりました。اب اس مکالمے کی تشریح۔
1: اورنج جوس 1つ氷は入れないでください。ایک اورنج جوس बर्फ मत डालिए।
0: ऑरेंज जूस यानी ऑरेंज जूस, हितोत्सु यानी एक, कोरी का मतलब है बर्फ। चूंकि ग्राहक बर्फ नहीं डलवाना चाहता इसलिए उसने कहा कोरी वा इरेनाई दे कुदासाई, यानी बर्फ मत डालें।
3: कशकुमारीमास्ता।
1: जी समझ गई।
0: ये समझ गया या समझ गई कहने का बहुत ज्यादा शाइस्ता अंदाज है।
1: तो अब सुनिए और दोहराइए।
4: कोरी वा इरेनाई दे कुदासाई, कोरी वा इरेनाई दे कुदासाई।
0: अब कैफे या रेस्टोरेंट के अमले को अपने ऑर्डर किए हुए खाने पीने में कोई और चीज़ डालने से मना करने की मशक करते हैं। फ़र्ज करें आप सलाद पर ड्रेसिंग नहीं डलवाना चाहते तो अमले से क्या कहेंगे? ड्रेसिंग की जापानी है
4: ड्रेसिंग, ड्रेसिंग।
0: और कोई चीज़ ऊपर से छिड़क कर डालने को कहते हैं काकेरू, इसकी नई शक्ल होगी
4: काकेनाई, काकेनाई।
0: तो सामीन कोशिश करें
3: ドレッシングはかけないでください。ドレッシングはかけないでください。
0: और अमले से ये किस तरह कहेंगे कि आपके लिए खाना बनाने में मिर्च ना इस्तेमाल करें? मिर्च को कहते हैं
4: तोगराशी, तोगराशी।
0: इस्तेमाल करना ये है स्काउ और इसकी नई शक्ल है
4: स्कावानाई, स्कावानाई।
0: तो जुमला बनाकर देखें।
2: तोगराशी वा त्सुकावानाई दे कुदासाई, तोगराशी वा त्सुकावानाई दे कुदासाई।
1: प्रोग्राम की वेबसाइट पर कई फेल और उनकी नई शक्ल की मिसालें मौजूद हैं।
0: और अब इजाफी मालूमात का कॉर्नर। आज के जुमला मकालमे से मियां का जुमला है, इसे इसी तरह याद कर लें।
3: ओसुसुमे वा नान देसु का?
0: ओसुसुमे के मायनी है सिफारिश। अगर आप किसी रेस्तरां के अमले से पूछेंगे कि ओसुसुमे वा नान देसु का, तो अमला मुमकिन तौर पर सबसे ज़्यादा पसंद की जाने वाली डिश या फिर अपने रेस्तरां की ख़ास फ़खरिया डिश की सिफारिश करेगा।
1: अब इसे मुख्तलिफ अफराद की आवाज़ में सुनिए।
5: ओसुसुमे वा नान देसु का,
6: ओसुसुमे वा नान देसु का,
7: ओसुसुमे वा नान देसु का।
1: जी सामईन, अब आपकी बारी है, तो सुनिए और दोहराइए।
4: ओसुसुमे वा नान देसु का।
0: और अब आज का मकालमा एक बार फिर सुनते हैं।
3: おすすめは何ですか？
2: このスペシャル海鮮丼がおすすめだよ。イクラとウニがたっぷり入ってるよ。
3: じゃあそれください。私も。あ、わさびは入れないでください。
2: わさび抜きね。そちらは？
3: 私はわさびをたくさん入れてください。
1: और अब खानों के शौकीन कायतों के मशवरों का कॉर्नर। आज का मौजू होकाइदो की समंदरी खुराक है।
0: होकाइदो तीन समंदरों, बहरे जापान, बहरे ओखोत्स्क और बहरुल काहिल में घिरा हुआ है, चुनाचे यहाँ माहीगीरी बहुत आम है।
1: केकड़े, स्क्विड, सालमन और सालमन केंडे यहाँ वाफे मकदार में पाए जाने वाली समंदरी खुराक की कुछ मिसालें हैं।
0: होकाइदो की समंदरी खुराक जापान भर में मशहूर है और डिपार्टमेंट स्टोर्स में अक्सर होकाइदो बाजार लगाए जाते हैं। होकाइदो की समंदरी खुराक का जायका बैरून मुल्क भी मशहूर है, खुसूसन सदफी मछली अपनी बुलंद मकबूलियत के बायस बड़ी मकदार में बरामद की जाती है।
1: ये कच्ची भी खाई जाती है और खौल के साथ आग पर भूनकर भी।
0: होकाइदो की बंदरगाहों के करीबी इलाकों में कच्चे केकड़े और झींगे जैसी ताज़ा मकामी समंदरी खुराक से लुत्फानंदोज हुआ जा सकता है। ताज़ा शिकार किए गए स्क्विड और समंदरी खारपुश्त भी लजीज होते हैं। अगर आप होकाइदो का सफर करें तो मौसम की समंदरी खुराक से जरूर लुत्फ अंदोज हों।